अहले बैत के साथ देने वालों की कैटेगरी में आती है। सरकार सईद शहदा के साथ सब आ सकते थे, मदीने वाले भी, मक्के वाले भी, कूफे वाले भी, सब आ सकते थे, लेकिन इनमें से जिनकी रूह बुलंद थी वो आए, जिनकी रूह बुलंद नहीं थी वो नहीं आ पाए। सिवाय इसके कि कोई उज्र हो, एक अलग चीज़ हो, उससे भी बहस नहीं, उन लोगों की बहस है जो आमदन नहीं आए थे, चाहे वो जो भी। लिहाजा शहीद मुतहरी इस रूह को लेके बहुत खूबसूरत एक चीज़ इरशाद फरमाते हैं, उसमें लिखते हैं अपनी हिमास हुसैनी में कि इमाम हुसैन अलैहिस्सलाम की रूह एक बुलंद रूह थी, बुजुर्ग रूह थी, बड़ी रूह थी। और जब रूह बुजुर्ग होती है, जब रूह बुलंदी की तरफ जाती है तो जहमतों में पड़ती है, पहचाने परेशानियों से। हम लोग ये समझते हैं कि जब हम दीनदार होते हैं तो अब अल्लाह हमारे लिए मौजज़े से नहीं, अइम्मा की जिंदगी को देखें, अइम्मा से बड़े थोड़ी हो गए, अइम्मा की जिंदगी तो मुसीबतों से भरी हुई थी। अल्लाह कहते हैं कि जब रूह बुजुर्ग होती है, जब रूह बुलंदी पे जाती है तो इंसान का जिस्म जो है वो जहमतों में पड़ता है। रूह की बुलंदी से जिस्म को जहमत होती है, नहीं है कि बुलंद होने से, नहीं, जब रूह बुलंदी पे जाती है तो हालात ऐसे होते हैं कि जिस्म को जहमत दी जाती है, परेशान किया जाता है, मुश्किलात में पड़ता है। और जब रूह छोटी होती है, पस्त होती है, तो ऐसी सूरत में फिर वो जिस्म की ख्वाहिशात की तरफ जाती है। दोनों में फर्क, बुलंद रूह की वजह से जिस्म जहमतों में पड़ता है, पस्त रूह की वजह से जिस्म जो है उसकी ख्वाहिशात पूरी होती है। लिहाजा पस्त रूह जिस्म की ख्वाहिशात को पूरी करती है, जितना रूह बुलंद होती है उतना जिस्म रूह की इताअत करता है, और जब रूह पस्त हो जाती है तो फिर रूह जिस्म की इताअत करने लगती है। यह रूह की बुलंदी और पस्ती का फर्क है। ख्वाहिशात का ताल्लुक जिस्म से, फिर जिस्म कहता हमें ये दो, जिस्म कहता हमें ये दो, हमारे लिए चाहिए, रूह उसकी पैरवी करने लगती है। तो जितना रूह बुलंद होती है उतना जिस्म उसकी इताअत करता है। बुलंद रूह वाले क्या, अब जिस्म को कोई तकलीफ नहीं होती है, सोते से भी उठा देते हैं जिस्म को, नमाज पे ले जाते हैं, कुर्बानियों पे ले जाते हैं, हत्ता मख्तल तक ले जाते हैं। पस्त रूह वाले थोड़े से डर से जिस्म उनको ले आता है, वापस ले आता है, सादतों से आ जाते हैं, हत्ता बाज़ औक़ात बिस्तर की नरमी को नहीं छोड़ पाते हैं नमाज के लिए। जाहिर सी बात है कि इरादे अपनी जगह पे हैं, लेकिन जो इंसान बिस्तर की नरमी को ना छोड़ पाए वो इमाम हुसैन के लिए जिंदगी और हयात को क्या छोड़ पाएगा, कैसा करने की चीज़ है। लिहाजा आगे आप फरमाते हैं कि रूह जब पस्त होती है तो फिर जिस्म जो है वो तर लुक्मे की तरफ जाता है, यानी मकसद बना लेता है लुक्मे को, यानी दुनिया को मकसद बना लेता है। वलो ये कि वो पस्ती से, जिल्लत से, तमल्लुक से, तमल्लुक समझते हैं चापलूसी जिसे कहते हैं, किसी भी चीज़ से दुनिया को हासिल करने की कोशिश करता है। जब रूह पस्त होती है तो फिर इंसान की ज़िंदगी का मकसद कभी ओहदा बन जाता है, ज़िंदगी का मकसद कभी मकाम बन जाता है। बोलो ये कि इंसान अपने नामूस को भी गिरवी रखते हैं, अपनी आबरू को भी गिरवी रखते हैं, लेकिन फिर इन चीज़ों की तरफ जाता है। रूह जब पस्त होती है तो फिर जिस्म को हर तरह की ज़िल्लत और पस्ती का सामना करना पड़ता है, लेकिन जब रूह बुलंदी पे जाती है, बस वाक़ियात मशहूर है ना कि जब किसी से गुनाह हो गया तो उसने अपने आप को ले जाके आग की गर्मी में एहसास दिलाया कि देखो ये दुनिया की आग को हम महसूस नहीं कर पा रहे हैं, तो जहन्नम की आग को कैसे बर्दाश्त करेंगे। जब रूह बुलंद होती है तो छोटी सी गलती की बुनियाद पे जाके आग की गर्मी में अपने सर को डाल के महसूस करती है कि इसकी सज़ा क्या होगी। रूह के बुलंदी का ये नतीजा होता है। जब रूह बुलंद होती है, रवायात में है कि जैसे जैसे ये करबला का वाकया बढ़ रहा था, सरकार सईद शहदा का चेहरा सुरखरू हो रहा था। जब रूह बुलंद होती है तो
ایک جسم پہ سینکڑوں زخم ہونے کے باوجود بھی ارادے، مقصد، اطاعت، کسی چیز میں ذرا سی کمی نہیں آتی ہے. کیوں؟ اس لیے کہ یہ روح کی بلندی نے اس کو مضبوط کیا ہے. کم مصیبتیں توڑی تھیں جسم کی، لیکن یہ ساری مصیبتیں برداشت تھی اسی لیے ہوئی ہیں کہ روح پہ مصیبت نہ آنے پائے، روح بلند، اس کی بلندی باقی رہے. لہذا اتنے سارے زخم بھی بدن پہ اثر نہیں کرتے. اثر نہیں، ظاہری اثر تھا، زخم تھا، سب کچھ تھا، لیکن ارادے میں اثر نہیں ہوا، تحریک میں اثر نہیں ہوا، مقصد میں اثر نہیں ہوا. جب روح بلند ہوتی ہے تو اب اگر لاشے کو پائمال بھی کر دیا جائے تب بھی ارادے پہ اثر نہیں پڑتا. چھوٹے مسائل نہیں تھے، بہت اہم اور عظیم مسائل تھے. بلکہ اس کو یہ سمجھا جاتا ہے کہ روح کی بلندی کے نتیجے میں دنیا سزا دیتی ہے. جب روح بلند ہوتی ہے تو دنیا یہ سزائیں، جب روح بلند ہوتی ہے تو دنیا پریشان کرتی ہے، یہ وہ پریشان. لہذا یہ ایک انقلاب کی سزا ہے، یہ ایک تحریک کی سزا ہے، یہ حق پرستی کی سزا ہے، حتیٰ درجہ شہادت تک پہنچنے کی سزا ہے. یہ روح کی بلندی ہے. سرکار سید الشہداء کے ساتھ چلنے کے لیے ہمیں اس روح کے سفر کو پہچاننا پڑے گا. ان کا ہمارا ساتھ جسم کا ساتھ ہونا ہو، بلکہ آج کے زمانے میں تو جسم کا ساتھ نہیں ہو سکتا، لیکن روح کا ساتھ ہونا ضروری ہے. اور اس زمانے میں بھی جیسا کہ ہم نے آغاز میں عرض کیا کہ جن کا جسم کا ساتھ تھا، اگر روح کا ساتھ نہیں تھا تو بیکار تھا، کسی کام کا نہیں تھا، جب تک کہ روح ان کے ساتھ نہ ہو جائے. اتنی اپنی روح کو بلند کر لیں، یا یوں کہا جائے کہ ان مجالس کے ذریعے سے، اس عزاداری کے ذریعے سے، فرش عزا کے ذریعے سے اس بلند مقام تک اتنا پہنچ جائیں کہ ہماری روح سرکار سید الشہداء کی روح سے متصل ہو جائے، یہ ہمارا کمال ہے، یہ منزل کمال تک اپنی روح کو سرکار سید الشہداء کی روح سے متصل کر لے. متصل وہ ظاہری ٹچ ہونا نہیں ہے، کردار کا کردار سے ملنا ہے، کردار کا اس نقش قدم پہ چلنا ہے جو سرکار سید الشہداء کا نقش قدم، اس کمال کو حاصل کرنا ہے، اس مقام تک پہنچ جائے. اس روح کی بلندی کا نتیجہ یہ ہوگا، اس کی دلیل یہ ہوگی کہ اب ہم اپنے آپ کو پھر لغزشوں سے بچانے لگیں گے، گناہوں سے بچانے لگیں گے، پست چیزوں سے بچانے لگیں گے، خرابیوں سے بچانے لگیں گے. یہ اس اتصال کا نتیجہ ہوگا. لہذا جو آپ کا اعلان تھا فلیرحل معنا، کہ جو بھی یہ کر سکتا ہو وہ ہمارے ساتھ آئے، تو سرکار سید الشہداء کے ساتھ چلنے کے لیے ہم کو اپنی روح کو اتنا بلند کرنا پڑے گا. جب یہ روح بلند ہوگی تو ہمیں کوئی مشکل نہیں ہوگی کہ ہم سرکار سید الشہداء کے راستے میں اپنی جان کو خرچ کر دیں. پھر ہمیں کوئی مشکل نہیں ہوگی کہ ہمارا نفس اللہ سے ملاقات کے لیے آمادہ ہو جائے. پھر ہمارے پاس کوئی رکاوٹیں نہیں ہوں گی، بس صرف ایک چیز دیکھیں گے کہ ہمارا خدا ہم سے کیا چاہتا ہے، ہمارا ولی ہم کو کس طرف لے کے جانا چاہتا ہے. رکاوٹ کیا ہے؟ وہ کون سی چیزیں ہیں کہ جو فلیرحل معنی میں رکاوٹ بنتی ہیں، امام کے ساتھ نہیں چلنے دیتی ہیں؟ علماء نے اس کی تفصیل پیش کی اور بہت ساری فہرست ہیں اس کے لیے کہ جو روکتی ہے. بنیادی اعتبار سے نفس کی محبت، دنیا کی محبت، کیونکہ ائمہ کے راستے میں چلنے کے لیے سب سے پہلے جس شہادت تو بہت بات کی بات ہے، جان دینا تو بہت آگے کی بات ہے نا. امام حسین علیہ الصلوۃ والسلام کے ساتھ جو لوگ جا رہے تھے وہ درجہ شہادت پہ پہنچے، اور یقیناً راستہ بھی وہی تھا، لیکن اس سے پہلے انہوں نے کتنی قربانیاں دی، قربانیوں کو گنے نا. وطن ترک کیا، کاروبار ترک کیا، جاب ترک کی، گھر کو ترک کیا، ٹھیک ٹھاک ایک دم سیٹ گھر تھا، سب کچھ تھا، اولاد تھی، سوا سب کچھ، جو کچھ تھا، ایک ایک چیز ترک کرتے ہوئے چلے جا رہے ہیں. اور کس طرف جا رہے ہیں؟ یہ سارے آرام چھوڑ کے مشکلات کو
लेके